नाम हर हृदय निवासै जिनको गुर सो प्रसन्न दुरत दूर अंतर नासै गुर जिनको सो प्रसन्न मान अभमान

तू सब नाका सोई, जे सकता सकते को मारे ता मन रोस न होई। हरहाओ सकता सियो मारे पै वग कसमे सा पुरसाई, रतन विगाड़ भगोए कुत्ती मोया सार नकाई। आपे जोड़ छोड़े आपे वेख तेरी वड्याई, जे को नाओ तराए वड्डा साध करे मन पाने। खसमे नदरी कीड़ा आवे जेते चुगे दाने, मर मर जीवे ता किश पाए नानक नाम खाने। अराग आसा कर दूजा महला तीजा, एक ओंकार सदगुर प्रसाद। हर दर्शन पावे वडपाग गुर के शब्द सच्चे बैराग, खड़ दर्शन वरते वरतारा गुर का दर्शन अगमे पारा। गुर के दर्शन मुक्त गद होए साचा आप वसे मन सोए। रहाओ गुर दर्शन उदरे संसारा, जे को लाए पाओ प्यारा पाओ प्यारा लाए विरला कोए। गुर के दर्शन सदा सुखोए, गुर के दर्शन मुख द्वार सदगुर सेवे प्रवास आधार। निगुरे कौ गद काई नाही अवगुण मुठे चोटा खाही, गुर के शब्द सुख सांत शरीर गुरमुखता को लगे ना पीर। जम काल ते नेड़ न आवे नानक गुरमुख साज सुमावे, आसा महला तीजा शब्द मुआ विचों आप गवाए। सदगुर सेवे तिल ना तुमाए, निरपो दाता सदा मन होए। सती बाणी पाए पाग कोए, गुण संग्रह विचों अवगुण जागे। पूरे गुर के शब्द समाह रहाओ, गुणा का गाहक होवे सो गुण जाने। अमृत शब्द नाम खाने, साची बाणी सुचा होए। गुण ते नाम प्राप्त होए, गुण अमोलक पाए ना जागे। मन निर्मल साचे शब्द समागे, सेवड फागी जिन नाम ते आया। सदा गुण दाता मन वसाया, जो गुण संग्रह तिन बलिहारे जाओ। दर साचे साचे गुण गाओ, आपे देवे सहे सुपाय। नानक कीमत कहण न जाए, आसा महला तीजा सतगुर विच वड्डी वड्याई। तिरी विशुन्ने मेल मिलाई, आपे मेले मेल मिलाए। अपनी कीमत आपे पाए, हर की कीमत किन विद होए। हर अपरंपर अगम अगोचर गुर के शब्द मिले जन कोए। रहाओ गुरमुख कीमत जाने कोए, विरले कर्म प्राप्त होए। ऊची बाणी ऊचा होए, गुरमुख शब्द बखाने कोए। विण नावे दुख दर्द शरीर, सागुर पेटे ता उतरे पीर। बिन गुर पेटे दुख कमाए, मनमुख बहुती मिले सजाए। हर का नाम मीठा अतरस होए, पीव तरह पियाए सोए। गुर कृपा ते हर रस पाए, नानक नाम रते गल पाए। आसा महला तीजा मेरा प्रसाचा गहर गंभीर, सेवत ही सुसा शरीर। शब्द तरे जन सह सुपाए, तिन के हम सद लागे पाए। जो मन राते हर रंग लाए, तिन का जन्म मरण दुख लाता। ते हर दरगे मिले सुपाए। रहाओ शब्द चाखे साचा साध पाए, हर का नाम मन वसाए। हर पर सदा रहा परपूर, आपे नेड़े आपे दूर। आखने आखे बके सब कोए, आपे भविष मिलाए सोए। कहने कथन न पाया जाए, गुर प्रसाद वसे मन आए। गुरमुख विचों आप गवाए, हर रंग राते मोह चुकाए। अत निर्मल गुर शब्द विचार, नानक नाम सवार नहार। आसा महला तीजा दूजे पाए लगे दुख पाया, बिन शब्द बिरथा जन्म गवाया। सदगुर सेवे सोजी होए, दूजे पाए न लागे कोए। मूल लागे से जन परवान, अन दिन राम नाम जब हिरदे। कुर शब्दी घर एको जान। रहाओ डाली लागे ने फल जाए, अंधी कमी अंध सजाए। मनमुख अंधा ठौर न पाए, दिष्टा का कीड़ा दिष्टा माए पचाए। गुर की सेवा सदा सुपाए, संत संगत मेल हर गुण गाए। नामे नाम करे विचार, आप तरे कुल उदरन हार। गुर की बाणी नाम जाए, नानक महल शब्द कर पाए। गुरमत सत सर हर जल नाया,
دورمت مائل سب درت گوایا آسا مغلا تیجا من مکمل ہے من منن وگاڑے دوجے پائے آتم سنگھار میرا میرا کر کر وگوتا آتم نہ چین پرمے وچ سوتا مر مویا سب دے مر جائے اس نندا گر سمجھان آئی اے جگ میں لہا ہر جپ لے جائے رہاؤ نہ وگون گرب گل جائے برتھا جنو دوجے لوبھائے نہ بہونی دکھ جلے سبائی سو گر پورے بوجھ بجائی من چنچل وہ چوٹا کھائے اتوں چھٹکیا ٹھور نہ پائے گرب جون رشتہ کا واس ات کر من کرے نواس اپنے سدگر کو سدا بل جائی گرمک جوتی جوت ملائی نرمل بانی نر کرواسا نانک ہومے مارے سدا اداسا آسا محلا تیجا لالے اپنی جات گوائی تن من ارپے سدگر سرنائی ہردے نام وڈی وڈیائی سدا پریتم پرب ہوئے سکھائی تھو لالا جیوت مرے سو ہرک دو سم کر جانے